0: It's 12 p.m. This transact is brought to you by
1: Al Habib Current Plus Account. Bharosa bhi, raftar bhi. Bank Al Habib. Rishta bharose ka.
2: Ab aap sunenge GAFM Network par KTN News.
3: डील खां सवाइ भई ईरान यूरेनियम हासिल करे सघूं था फौजी कार्रवाई थिए या ॻाल्हियूं कामयाबी अमरीका जी थींदी अमरीकी सदर ट्रंप जो व्हाइट हाउस में तकलीफ़ जो ख़िताब सां चवण हो त ईरान एटमी हथियार नथो रखी सघे असां ईरानी क़यादत ऐं नेवी ऐं फिज़ाए खे ख़तम करे छॾियो ईरानी सुप्रीम लीडर सां मुलाक़ात नथो करणु चाहियां पर माहिदो थियण सूरत में मुलाक़ात ममदा आहे लबनान सूरत हाल ते नज़र रखणी पवंदी यूक्रेन सदर अज़ेरंस्की ऐं रूस सदर प्यूटन त सुठो लॻंदो भारत सां वापारी मुदो जल्द थी सघे थो ईरान सां मुआदे बाबति जल्द ख़बर पइजी वेंदी دیگر وزیر سکندر مومنی جی پیش وزیر محسن نقوی سے ملاقات پاک ایران لاپن خطے صورتحال سے گال بول چکنا میں گھرتائی آئے سلامتی وارن معاملے سے بھی ٹلن نتو سمجھا پاکستان دینا جی کنٹرول میں آئے پاکستان میں بھارت میں

0: अभी बुधो प्या जीए हैदराबाद मटियारी एफएम 91.6 सिंध जो आवाज।
1: ओ पिता जा पिताई पिता ते बसे नूर मुझो तो
0: सिंध जो आवाज बुधंदा रहो।
2: इट्स 2 पीएम। दिस टाइम चेक इज ब्रॉट टू यू बाय
3: जडे मां पांजो ख्याल रखंदी आहे त सेहत नसलन ताई हलंदी आहे। ही पैगाम कश फाउंडेशन ए कैनेडियन गवर्नमेंट जे तरफा पेश कयो वयो।
4: अब आप सुनेंगे
5: قائم قانون والے وزیر سینیٹر اعظم نذیر تارڑ کمیٹی جو کنوینر مقرر اٹارنی جنرل نانے والے ممتری وزیر قانونی ماہر کمیٹی میں شامل کمیٹی واپاری عدالت کے قیام ہے بابر قانونی مسئلہ تیار کری کمیٹی واپاری تکرار کے نظام جو جائزہ وٹھی سفارشوں پیش کری قانونی نقطن تفصیل